0: मनिंगम सुपर स्टोर्स की जानिब से अपने सभी काबिल एहतराम कस्टमर्स को दिल की तमाम तर गहराइयों से ईद मुबारक। मनिंगम सुपर स्टोर्स, कॉलराज रोड, ब्रैडफोर्ड।
1: मुबारक ईद मुबारक।
2: And the winner is
3: your business being heard on the radio.
4: Become a real winner by advertising your products and services with a memorable campaign here on Bradford Asian Radio. Radio advertising's ear-catching, affordable and effective. It's the ideal way to get your business noticed. So find out more today. For details, click on bradfordasianradio.co.uk or call 01274 306677.
5: This Eid al-Azha, I stay close to what matters with Remitly, like sending a little something towards Ammi's famous biryani, where there's always room for seconds. Remitly, one easy app to send money home. Remitly UK Limited is authorized and regulated by the FCA.
1: Mubarak Eid Mubarak.
6: खाइलाज ब्रेड और खाइलाज ब्राइडल की तरफ से तमाम सुनने वालों को दिल की गहराइयों से ईद मुबारक। खाइलाज ब्रेड इन सिग्नेचर मॉल एंड खाइलाज ब्राइडल ऑन लीड्स रोड ब्रैडफोर्ड। क्या आप काउंसिल या हाउसिंग एसोसिएशन के घर के किरायादार हैं और सेम नमी मोल्ड और हीटिंग के मसले से दो चार हैं और कहने के बावजूद भी मसला हल नहीं हो रहा, तो कूपर हॉल सॉलिसिटर्स मदद कर सकते हैं, जो ब्रैडफोर्ड के किरायादारों की तरफ से लैंडलॉर्ड्स को रिपेयरिंग करवाने पर मजबूर करते हैं और गैर महफूज, गैर सेहतमंद घरों के मकीनों को नो विन नो फी की बुनियाद पर मुआवजा भी दिलवाते हैं। हाउसिंग एसोसिएशन के किरायादारों के हकूक के जामिन कूपर हॉल सॉलिसिटर्स, लिस्टर हिल, साइंस पार्क, कैंपस रोड, BD71HR 01274 488 77।
7: व्हाइट एबी रोड पर धमाके पे धमाका, पेट्रोल स्टेशन के बाद अब पेशे खिदमत है बुखारी सुपर स्टोर, जिसकी सस्ती कीमतों का है हर तरफ चोर। होल सेल प्राइसेस डायरेक्ट टू द पब्लिक। आटा, चावल, दालें, मसाला जात, रोजाना ताजा सब्जियां और फल फ्रूट, हलाल गोश्त और चूजे, फैमिली माहौल में एक ही छत तले हर शय मिले। बचिए इधर उधर की ख्वारी से, शॉपिंग कीजिए सारी बुखारी से। बुखारी सुपर स्टोर, नेक्स्ट टू दुल्हन बुटीक, व्हाइट एबी रोड, ब्रैडफोर्ड, BD88JL। बुखारी, पसंद आपकी और हमारी बुखारी।
8: दुल्हन वो जो पिया मन भाई,
9: जेवर वो जो पाकिस्तान ज्वेलर से आए,
8: नित नए डिजाइन के सेट, चूड़ियां, कंगन, कांटे,
9: बालियां, अंगूठियां और हार,
8: जो दुल्हन करे सिंगार,
9: आज ही मामू काके की दुकान,
8: खालिस सोने की पहचान,
9: पाकिस्तान ज्वेलर से शरीफ लाइए
8: और दुल्हन के चर्चे घर घर पहुंचाइए।
9: आपकी शान
8: हमारी आन,
9: क्वालिटी की पहचान।
8: पाकिस्तान ज्वेलर्स, 1 Duckworth Lane, ब्रैडफोर्ड, BD95VR 01274 491 442।
9: पाकिस्तान ज्वेलर्स। अरे बेटी की शादी करीब आ रही है, समझ नहीं आ रही कि जेवर कहाँ से लूँ।
10: अरे भोली, तुम्हें नहीं पता कि सोफी बहन ने ऑकलैंड पर सोफी ज्वेलर्स के नाम से गोल्ड जेवरात की दुकान खोल दी है।
9: सोफी ज्वेलर्स?
10: सोफी नहीं, सोफी, नित नए डिजाइन के जेवरात, जिनकी क्या है बात, इंश्योरेंस और वैल्यूएशन का भी इंतजाम, लेडी स्टाफ।
9: सोफी ज्वेलर्स, 121 ऑकलैंड, BD94QU 01274056014। सोफी ज्वेलर्स।
11: Looking to start driving or building a strong career? With Safeway Rider, you can learn automatic or manual driving with trusted, friendly instructors. We offer theory classes online and in-class to help you pass first time. Need your taxi badge for West, North or South Yorkshire? We will guide you step by step. Want more? Train as a driving instructor with our audit-approved trainers or get your truck, bus or forklift license and grow your future. Safeway Rider. Call today at 01274-201-679 or visit safewayrider.co.uk. Safeway Rider, helping you secure your future.
12: ब्रैडफोर्ड में फर्नीचर का सबसे खूबसूरत शोरूम लव फर्नीचर।
13: फर्नीचर तो आप घर घर देखते हैं, मगर जो देखते ही पसंद आ जाए वो है लव फर्नीचर, जहाँ पर ऑर्थोपेडिक डबल बेड सिर्फ 100 pounds से, जर्मन वार्डरोब, डाइनिंग टेबल, कॉफी टेबल, रग्स, कारपेट, मैट्रेसेस की वसी वैरायटी।
14: ओपन 7 days, 10 till 6, फ्री डिलीवरी ऑल ओवर वेस्ट यॉर्कशायर। लव फर्नीचर, कार्लाइल रोड, ब्रैडफोर्ड, अपोजिट बार्कलेज बैंक, पौंड ब्रैडफोर्ड, 9627222 9627222।
13: लव फर्नीचर, फर्नीचर यू लव।
15: आपके दिलों में रस खोलने वाली सदाएं दिल नवाज,
16: सदाबहार मौसीकी के भूले बिसरे साज,
15: कम्युनिटी की पूरा सर आवाज,
16: हर वक्त आपके संग आपका दम साज।
17: ब्रैडफोर्ड एशियन रेडियो, मीडियम वेव 14:13 AM, ब्रैडफोर्ड एशियन रेडियो।
18: You're listening to Bradford Asian Radio, 1413 AM and online.
19: Listen on your PC or laptop. The best Asian music online.
0: دوستو مہمانوں کی آمد کا سلسلہ جاری ہے اور تشریف لائے ہیں جناب نذیر احمد صاحب لیا پنجاب پاکستان سے. ہم انہیں دل کی تمام تر گہرائیوں سے خوش آمدید کہتے ہیں اور آپ تمام احباب کی خدمت میں انہوں نے محبت بھرا سلام اور پیار سے ڈھیروں دعائیں اور عید الاضحیٰ کی مبارکباد بھیجی ہے. تشریف لائے ہیں توصیف ہاشمی صاحب اور وہ ایک بڑی اندوہناک خبر بھی ہمیں سنا رہے ہیں, کیونکہ مجھے ابھی تک اس کا علم نہیں ہے کہ شہرہ آفاق اور منفرد سوچ کے مالک اور دنیا کے چہار کونوں میں اپنے خوبصورت کلام سے سکہ جمانے والے حضرت ڈاکٹر بشیر بدر اس جہان فانی سے کوچ کر گئے. دعا فرمائیے. دیکھیے انہوں نے یہ پیغام بھی بتایا ہے اور ساتھ ہی ساتھ عید کی مبارکباد تمام سامعین اور ناظرین کی خدمت میں بھی پیش کی ہے اور محبت بھرا سلام پیش کی ہے. وہ ایک مصرع ہے کہ جہاں بجتی ہے شہنائی وہاں ماتم بھی ہوتے ہیں, اور آج ہم نے ایک آسمان ادب سے ایک ایسا درخشندہ تابندہ چمکتا دمکتا ستارہ ہم سے دور ہو گیا جسے دنیا ڈاکٹر بشیر بدر کے نام سے جانتی تھی. ڈاکٹر صاحب کا سب سے بڑا فین تو میں خود ہوں. ڈاکٹر صاحب کے ہزاروں اشعار مجھے ازبر ہیں, ان کی کلیات میرے پاس محفوظ ہیں. اللہ تعالیٰ سے دعا کرتے ہیں کہ اللہ تعالیٰ ڈاکٹر بشیر بدر کے درجات کو بلند فرمائے, جنت الفردوس میں اعلیٰ مقام عطا فرمائے اور مغفرت فرمائے. ڈاکٹر صاحب گزشتہ کئی برس سے ڈیمنشیا کے مرض میں مبتلا تھے اور سب کچھ بھول چکے تھے, اور اللہ تعالیٰ نے انہیں سنبھال لیا ہے. اللہ تعالیٰ ان پر ہمیشہ کرم رہا کہ اہل خانہ نے ان کی بڑی خدمت کی ہے, بطور خاص ان کی شریک حیات نے اور بچوں نے. ڈاکٹر صاحب کے انتقال کا بڑا دکھ ہے مجھے. آپ نے یہ اطلاع آج کے دن پہنچائی جبکہ ہم اس وقت اپنے تمام سننے والوں کو خوش آمدید کہہ رہے تھے عید الاضحیٰ کے پرمسرت موقع پر.